0: भी मुश्तरका विजन के साथ साथ एक जैसे मफादात की रहनुमाई हासिल है। उन्होंने भारत फ्रांस शराकत दारी को एक ऐसी फरोग पाती हुई शराकत दारी करार दिया जिसकी जड़ें बाहमी एतमाद, मुश्तरका अकदार और मुस्तकबिल के लिए एक जैसे नजरिए तक फैली हुई हैं।
1: दुनिया में अलग अलग देश एक दूसरे के साथ व्यापार करते हैं, अलग अलग देशों के बीच स्ट्रेटेजिक पार्टनरशिप भी होती है, लेकिन कुछ रिलेशंस ऐसे होते हैं जो शेयर्ड इंटरेस्ट के साथ साथ शेयर्ड विजन से भी ड्राइव होते हैं। भारत और फ्रांस का रिश्ता कुछ ऐसा ही है।
0: इज्तिमा से खिताब करते हुए फ्रांस के सदर मैखों ने एक आलमी इख्तराई पावर हाउस के तौर पर भारत के उभरने की सताइश की और कहा कि आज सवाल ये नहीं है कि भारत इख्तरा कर रहा है, बल्कि सवाल ये है कि भारत के साथ कौन इख्तरा कर रहा है। उन्होंने इंजीनियरिंग के टैलेंट के भारत के वसी जखीरे को उजागर किया और भारत की तकनीकी महारत के तौर पर चंद्रयान मिशन जैसी हासिल करदा मुल्क की कामयाबियों की सताइश की। सदर मैखों ने कहा कि भारत इन्वेस्ट्स भारत के अख्तराई को निज़ाम और फ्रांस के वसी तकनीकी मंजरनामे के दरमियान एक मजबूत पुल वजा करता है। उन्होंने इस पहल के पहले एडिशन की भारत से बाहर मेजबानी को फ्रांस के लिए एक एजाज करार दिया। उन्होंने वजीर आजम मोदी को आज़ादी के बाद से भारत के सबसे तवील मुद्दत तक मुंतखब वजीर आजम बनने पर भी मुबारकबाद दी।
2: द वर्ल्ड सीक्स ट्रस्टेड एंड रिलायबल पार्टनर्स।
3: भारत दुनिया के लिए एक भरोसेमंद साझेदार है। हमारे पास युवा शक्ति, उत्कृष्ट प्रतिभा और वैश्विक स्तर पर प्रतिस्पर्धा करने की अद्वितीय क्षमता है।
2: एंड अ स्केल दैट फ्यू कैन मैच।
0: वज़ीर ख़ारिजा डॉक्टर एस जयशंकर, सनत और कॉमर्स के वज़ीर पीयूष गोयल, कौमी सलामती के मुशीर अजीत डोभाल, प्रिंसिपल साइंस के मुशीर अजय कुमार सूद, इन्फोसिस के बानी नारायण मूर्ति और बहुत से सरकर्दा कारोबारी लीडर भी इस मौके पर मौजूद थे। तकरीब से खिताब करते हुए कॉमर्स और सनत के मरकजी वज़ीर पीयूष गोयल ने कहा कि भारत आलमी जोग्राफियाई, सियासी और तकनीकी तब्दीली के दौर में एक भरोसेमंद और काबिल एतमाद शराकतदार के तौर पर उभर रहा है। जनाब गोयल ने कहा कि तकरीब में शिरकत करने वाले 120 इख्तराकार भारत की सलाहियतों के सिर्फ एक हिस्से की नुमाइंदगी करते हैं। उन्होंने फ्रांस के कारोबारियों को दावत दी कि वो भारत में सरमायाकारी, डिजाइनिंग, जिद्दतकारी और मैन्युफैक्चरिंग के जरिए मकामी और आलमी मंडियों दोनों के लिए शराकतदारी को मुस्तहकम करें। वजीर आजम मोदी गुज़श्ता रात फ्रांस के शहर नीस पहुंचे थे, जो फ्रांस और स्लोवाकिया के उनके 6 रोज़ा दौरे की शुरुआत है। अपने दौरे के दूसरे मरहले में जनाब मोदी आज रात स्लोवाकिया जाएंगे। भारत में वजीर आजम नरेंद्र मोदी की काबिल बसीरत 12 साल दौरे हुकूमत में सबका साथ, सबका विकास, सबका विश्वास और सबका प्रयास के उसूलों से तहरीक पाकर जबरदस्त तब्दीली रोनुमा हुई है। इस दौरान हुकूमत ने गरीबों, किसानों, खवातीन और नौजवानों की फलाह बहबूद और उन्हें बाख्तियार बनाने के लिए कई अहम इकदाम किए हैं। आकाशवाणी की खबरों का शोभा एक खसूसी फीचर 12 साल विश्वास के, विकास के, जन कल्याण के पेश कर रहा है। आज हम मुल्क के शहरियों की जिंदगियों में आसानी पैदा करने के लिए हुकूमत के जरिए किए जाने वाले इकदाम पर तवज्जो मरकूज कर रहे हैं। पेश है एक रिपोर्ट।
4: इस्लाहात के 12 साल एतमाद के 12 साल रहे हैं, ख्वाह वो GST हो, फेसलेस टैक्स हो या फिर डिजिटल इंडिया। हर पहल ने शहरियों को यह एहसास दिलाया है कि ये भी मुल्क के मेमार रहे हैं। मरकजी बजट 2026 में आमदनी टैक्स स्लैब और शरह में जामे नजरसानी को इस तरह तैयार किया गया है कि तमाम टैक्स अदा करने वालों को फायदा पहुंचे। अगले सिलसिले की GST इस्लाहात ने टैक्स के अमल को सहल बनाया है और शहरियों की जिंदगी में आसानी पैदा की है। आकाशवाणी न्यूज के साथ बातचीत में फिल्म प्रोड्यूसर और डिस्ट्रीब्यूटर समीर दीक्षित ने कहा कि GST इस्लाहात इस हुकूमत के सबसे बड़े पॉलिसी साज फैसलों में से एक है।
5: GST को हमारे देश में लागू हुए अब 10 साल के आसपास हो गए हैं और हमने एक बहुत बड़ा इस दिशा में प्रगति की है।
4: नरेंद्र मोदी हुकूमत ने डिजिटल टेक्नोलॉजी को अपनाया है और इसको सियासत और पॉलिसी साजी के मामलों में शामिल किया है। भारत 6G टेक्नोलॉजी में आलमी लीडर बनने की राह पर गामजन है। 6G से متعلق عالمی پیٹرن میں تقریباً 10% شراکت داری کا ہدف مقرر کیا گیا ہے۔ آکاشوانی نیوز سے بات چیت کرتے ہوئے ایتھرنیٹ ایکسپریس کے CEO مہندر تیواری نے کہا ہے کہ ڈیجیٹل انڈیا دور دراز کے علاقوں اور حاشیہ پر رہ رہے لوگوں کی زندگیوں میں معاون ثابت ہو رہا ہے۔ گزشتہ 12 برسوں میں NDA حکومت نے شہریوں کے معیار زندگی کو بہتر بنانے کے لیے بڑے پیمانے پر اقدامات کیے ہیں، جس میں عوامی سہولیات اور آسان طرز زندگی صرف ایک نعرہ نہیں بلکہ حقیقت کی شکل اختیار کر چکا ہے۔ یہ حکومت کے رہنما اصولوں پر کاربند رہنے کے عزم کی عکاسی کرتا ہے۔ دلی سے سپرنا سائکیا کی رپورٹ کے ساتھ اردو خبروں کے لیے میں تنویر۔
0: ये खबरें आकाशवाणी से नशर की जा रही हैं। मरकजी वजीर डॉक्टर जितेंद्र सिंह ने आज बताया कि भारत की खलाई मईशत अगली दहाई में मौजूदा 8 से 9 अरब डॉलर से बढ़कर तकरीबन 40 से 45 अरब डॉलर मालियत की हो जाएगी। नई दिल्ली में एक प्रेस कॉन्फ्रेंस से खिताब करते हुए वजीर मौसूफ ने कहा कि ये पेशरफ्त पॉलिसी असलाहत बढ़ती हुई निजी शराकतदारी और तेजी के साथ तोसी पाते हुए अख्तराई इको निज़ाम के बायस है। डॉक्टर सिंह ने कहा कि भारत के खलाई शोबे की कायापलट तब्दीली मुल्क भर में होने वाली वसीतर तब्दीली की अक्कासी करती है, जिसमें साइंस और टेक्नोलॉजी लेबोरेटरीज से बाहर نکل کر قومی شعور کا ایک حصہ بن گئی ہیں۔ انہوں نے کہا کہ حالیہ برسوں کی انتہائی نمایاں کامیابیوں میں سے ایک سائنس اور معاشرے کے درمیان بڑھتا ہوا رابطہ ہے۔ پیش ہے ایک رپورٹ۔
6: وزیر موصوف نے کہا کہ عوامی مباحثے میں سائنس اور ٹیکنالوجی کی بڑھتی ہوئی اہمیت وزیراعظم نریندر مودی کے اس ویژن کی عکاسی کرتی ہے، جس کے تحت انہوں نے سائنس پر مبنی اقدامات کو مسلسل قومی دھارے میں شامل کیا ہے۔ انہوں نے کہا کہ سوچھ بھارت، ڈیجیٹل انڈیا، ڈیجیٹل ہیلتھ، ڈیپ اوشن مشن اور گگنیان جیسے پروگراموں نے سائنس اور اختراع کو بھارت کی ترقی کے سفر کے مرکز میں لانے میں اہم رول ادا کیا ہے۔ چندریان 3 جیسے مشن نے خلائی سائنس کو وسیع تر عوامی دلچسپی کا موضوع بنا دیا ہے، جس کے نتیجے میں ملک بھر کے شہریوں میں غیر معمولی بیداری اور دلچسپی پیدا ہوئی ہے۔ خلا، جوہری توانائی اور جدید ٹیکنالوجی جیسے اہم شعبوں میں بھارت کی بڑھتی ہوئی صلاحیتوں نے عالمی سطح پر ملکی پوزیشن کو مضبوط کیا ہے۔ ان حصولیابیوں سے پیدا ہونے والے اعتماد نے مقامی ٹیکنالوجی کی ساخت میں اضافہ کیا ہے اور بھارت کو ایک قابل اعتماد ٹیکنالوجی کے شراکت دار کے طور پر مستحکم کیا ہے۔ دلی سے سپرنا سائکیا کی رپورٹ کے ساتھ اردو خبروں کے لیے میں محمد شہزاد۔
0: مہاراشٹرا کے سولاپور ضلع میں آج دوپہر پیش آئے ایک حادثے میں بچوں سمیت 8 عقیدت مندوں کی اس وقت موت ہو گئی جب انہیں لے جانے والی ایک پک اپ گاڑی سڑک کے کنارے کھائی میں گر گئی۔ یہ حادثہ ملاشیرس تعلقہ میں مہاسون پنڈھرپور پر واقع تندل واڑی کے قریب پیش آیا۔ عقیدت مندوں کا تعلق پنڈھرپور تعلقہ کے رجنی گاؤں سے ہے اور یہ سب سدھناتھ مندر میں پوجا پاٹ کرنے کے بعد واپس آ رہے تھے۔ زخمیوں کو علاج کے لیے پنڈھرپور منتقل کیا گیا ہے۔ اس دوران مہاراشٹرا کے وزیر اعلیٰ دیویندر پھڑنویس نے اس المناک حادثے پر دکھ کا اظہار کیا ہے۔ اس کے ساتھ انہوں نے مہلوکین کے لواحقین کے لیے 5,500,000 روپے مالی مدد کا اعلان کیا ہے۔ عمان میں بھارتی سفارت خانے نے کہا ہے کہ بھارتی پرچم بردار تجارتی جہاز ویراٹ 1 کے تمام 14 بھارتی عملے کے افراد کو بچا لیا گیا ہے۔ اس جہاز کے انجن میں عمان کے ساحل کے قریب خرابی ہو گئی۔ سوشل میڈیا کی ایک پوسٹ میں سفارت خانے نے کہا کہ عملے کے افراد محفوظ ہیں اور صحت مند ہیں، انہیں دوسرے جہاز MV جبل علی 9 پر پہنچا دیا گیا ہے۔ سفارت خانے نے مزید کہا کہ عملے کے افراد ممبئی کے لیے روانہ کیے جا رہے ہیں۔ عمان کے شہر مسقط میں بھارتی سفارت خانے نے آج کہا کہ بھارتی باشندے نشانت اوتھنم سے متعلق عمان کے مقامی حکام، بندرگاہ کے حکام اور جہاز رانی کمپنیوں کے ساتھ فعال طور پر تعاون کر رہا ہے۔ کرکٹ میں خواتین کے ICC T20 ورلڈ کپ کے گروپ اے کے افتتاحی میچ میں برمنگھم کے ایج بیسٹن میں بھارت نے پاکستان کے سامنے جیت کے لیے 171 رن کا نشانہ رکھا ہے۔ اب سے کچھ دیر پہلے تک پاکستان نے 5 اوورز میں 1 گیند میں 1 وکٹ پر 40 رن بنا لیے تھے۔ فیفا ورلڈ کپ 2026 میں امریکہ کے ہیوسٹن میں گروپ ای کے میچ میں جرمنی کا مقابلہ کوراساؤ سے ہوگا۔ بھارتی وقت کے مطابق یہ میچ آج رات 10:30 بجے کھیلا جائے گا۔ ڈلاس میں گروپ ایف ایک کے میچ میں دوسرا مقابلہ نیدرلینڈز اور جاپان کے درمیان ہوگا۔ یہ میچ بھارتی وقت کے مطابق دیر رات 1:30 بجے پر کھیلا جائے گا۔ ایران نے کہا ہے کہ اس نے مجوزہ مفاہمت نامے سے متعلق ابھی تک کوئی حتمی فیصلہ نہیں کیا ہے، جس کا مقصد امریکہ اور اسرائیل کے درمیان کشیدگی کو ختم کرنا ہے۔ آخر میں خاص خاص خبریں ایک مرتبہ پھر۔ وزیراعظم نریندر مودی اور فرانس کے صدر ایمانوئل میخو نے فرانس کے نیس میں تاریخی ویلا کیرلوس میں وفد کی سطح کی بات چیت کی۔ انہوں نے مختلف کلیدی شعبوں میں دونوں ملکوں کے درمیان خصوصی عالمی جامع شراکت داری کو توسیع دینے پر توجہ مرکوز کی۔ دونوں لیڈروں نے پیلس ڈیس ایکسپوزیشن میں انوویٹس کا مشترکہ طور پر افتتاح کیا۔ بھارت کی خلائی معیشت اگلی دہائی میں موجودہ 9 ارب ڈالر سے بڑھ کر تقریباً 45 ارب ڈالر مالیت کی ہو جائے گی۔ مہاراشٹرا کے سولاپور میں ایک کھائی میں ایک گاڑی کے گرنے سے 8 یاتری ہلاک ہو گئے۔ عمان ساحل کے قریب ایک جہاز سے انجن خراب ہونے کے بعد عملے کے تمام 14 بھارتی افراد کو بچا لیا گیا ہے۔ اور کرکٹ میں برمنگھم میں آئی سی سی خواتین کے T20 عالمی کپ کے گروپ مرحلے کے میچ میں بھارت نے پاکستان کے لیے 171 رن کا جیت کا نشانہ رکھا ہے۔ اسی کے ساتھ خبروں کا بلیٹن ختم ہوا۔
7: This is Daily. Please stand by for the next broadcast. This is Akashvani. Time for National Program of Features. Today is World Blood Donor Day. It is celebrated globally on June the 14th every year and is one of the 11 official global public health campaigns recognized.
8: Medium wave 205.76 meter अर्थात 1458 किलोहर्ट्ज एवं एफएम बैंड के 100.1 मेगाहर्ट्ज पर हम आकाशवाणी के भागलपुर केंद्र से बोल रहे हैं। रात्रि के 9:30 हुए हैं। पेश है फिल्म संगीत। आरंभ में सुनिए दिल ने पुकारा फिल्म में मुकेश को। गीतकार हैं इंदिवर और संगीतकार हैं कल्याण जी आनंद जी।